0: What do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला सँगैको कम्पनी नै त्यो अनुभूति हो I love spending time with friends who think like me. When I'm with them, I feel completely myself, and I hope they feel the same way. Just being together makes us feel like we belong.

0: entertaining the nation.
1: Manaslu World College, a home for future leaders. Tower Hill, Kathmandu.
2: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम